सोचिल वैसे नर नासान उई उन्दस कीजे चाने यसं होबा नारा नूरन दल्दिश चांशान थुई ही निजिंदुन एल थाल वे हिमगत नमस कतल सुग दीजे थिंगरी होबा गुन थुम नास्तो उश्यन धेल्दाई नुदुर्गं बागा हरा दुझ बसु हेते तुष्मल चंग्यांगिन जिरखते 타이시부멍에제하가네진 우지나랑 헬리제 엘칼베볼 적서벌 엘카부트기 부연주던 수드그버 타이시부멍아 다시야틀리 바시 적서니 수울러 박다이진 우시야 Үхшин сэдэй би хэдэшинай хэн жүссэн хотнай дотар үйчий шэндэгий бэр шадбас үүг ашгэн хүммүн бэр шадна босу хүммүн ошад коргүй Хаганэжи юг гэгчэ чи хэнэгий бүгжэч үйчий шэндэгий бэр шадна гэж бачэн ахгэн үйсүд дээн давши яслаад